0: सारु इंदिता दुका वताब सुमा बम ब्याहे काहि पानी नंदी पुनारिन आये नापी बा असनम पुस्ता मन्ना लुतालो सम सम सम तीन सारु सारु इंदिता दुका
1: Wow, I love it! Pili ko invitado
2: Imbitado kayo lahat dyan. In general naman yan. Actually, ito yung kanta na nirelease ko dito lang nung nakaraang birthday ko, nung
1: talaga.
2: July
1: Oh, happy
2: 21. Yes,
1: birthday!
2: thank you. Sinabay ko talaga siya actually nung birthday ko kasi nag